0: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
1: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 MHz मा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

ज्ञान बिना हो भक्ति पे, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ। नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। श्रोताबिन्द, मानव जीवनको यथार्थता, परम चरम लक्ष्य र अधिक ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरुको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं, किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।

महानुभाव दैनिक नियमानुसार के बेर भगवान नाम संकीर्तन गर्नुहोस्। पश्चात यो मानव देह प्राप्त गरे पछि यसको लक्ष्य के हुनु पर्छ त्यस बारेमा प्रकाश पारिनेछ। तर शर्त एक छ, भगवान नाम संकीर्तनमा सबले साथ दिनुपर्नेछ, सबले बोल्नु पर्नेछ।

श्रीमत् सद्गुरु भगवान की, भगवान श्री पशुपति नाथ की कृपया अब समाहित चित्त गरर बस्नोला। यस प्रवचन श्रृंखलामा अहिलेसम्म मैले यहाँहरूलाई समझाए वेद अनुसार यो मानव देह अमूल्य छ, यसको महत्व जान्नु छ। वेदले बतायो इह चेदवेदी तथा सत्यमस्ति न चेदिहा वेदिन महति विनष्टिहि। इसको महत्व जाना अन्यथा महान हानि होने छ। जान प्लस लक्ष्य के हो त्यो प्राप्त करा, कति हानि होने छ इसको कुने सीमा छैन। आइडिया को लागि बतायो कि कल्पौ सम्म र कल्पको हिसाब किताब मैले बताए तपाईहरुलाई अरबौ खरबौमा 4,29,40,80,000 वर्ष को एक कल्प हुन्छ, जुन ब्रह्मा जी को एक दिन हो। त्यति नै लामो रात हुन्छ सृष्टिकर्ता ब्रह्मा जी को, त्यसलाई कल्प भन्दछन्। कल्प त्यस्तो हजारौं हजार कल्प दुखदायी योनिमा जानु पर्छ, कुकुर बिरालो बन्नु पर्छ। यदि यो मानव देहमा हामीले लक्ष्य प्राप्त गरेनौ भने यति महत्वपूर्ण छ यो मानव देह। यो वेदले बतायो त फेरि मैले बताए वेद के हो। वेदो नारायण साक्षात, वेद स्वयं भगवान हो, भागवत भन्छ। त भगवान भन्दैछन् यो। र वेद सम्मत नै छन्, गीता भागवत रामायण आदि पनि मैले सिद्ध गरे, गीता द्वारै भागवत द्वारै रामायण द्वारै। र तिनले पनि एक स्वरमा भने कि मानव देह अमूल्य छ, यसको कुनै मूल्य छैन, अतः यसको महत्व जान, यसको परम चरम लक्ष्य प्राप्ति हेतु तुरन्त प्रयत्न गर। बाइबल कुरान द्वारा पनि मैले सिद्ध गरे यही चीजलाई। फेरि वेदको बारेमा थोरै व्याख्या पनि गरे कि वेद भगवानको श्वासबाट प्रकटित ज्ञान हो, नित्य ज्ञान हो, शाश्वत ज्ञान हो, जुन प्रलय कालमा पनि रहन्छ। सब चीज प्रलय कालमा नाश हुन्छन्, केही रहँदैन, तर वेद सदा रहन्छ। वेद स्वयं भन्छ ब्रह्मा विष्णु रुद्रश्च सर्वा वा कालभूत जातयः। समय को अंतराल में ब्रह्मा विष्णु पनि लय हुन्छ, तर वेद सदा रहन्छ। सर्वश्रेष्ठ ज्ञान कहाँ रहन्छ? भगवान को हृदय में रहन्छ। प्रलय कालेपि सूक्ष्म रूपेण परमात्मनि वेद राशि स्थित रहन्छ, त्यो ज्ञान हो वेद। अनादि छ यो, सनातन छ, त्यसैले हाम्रो धर्मलाई सनातन धर्म भनिन्छ, किनकि यो वेद द्वारा निरूपित धर्म हो। अन्य धर्म एक दिन प्रारम्भ भए, वेद निरूपित धर्म सधैं छ, सदै थियो छ रहन्छ। अन्य धर्म एक दिन प्रारम्भ भए, मैले बताए तमाम उदाहरण दिए याद होला तपाईहरुलाई। बौद्ध धर्म 2500 वर्ष अगाडि शुरू भयो, तपाईहरुलाई थाहा छ, पढ्नु होला। क्रिश्चियन धर्म 2000 वर्ष, बाइबल
इस्लाम धर्म को कुरान 1400 वर्ष, तर वेद सनातन अनादि नित्य शाश्वत सदा देखी छ। र यो पाश्चात्य विद्वानहरूले पनि स्वीकार गरे, मैले यहाँ सिद्ध गरे, सब मान्दछन् वेद नै सर्वश्रेष्ठ ज्ञान हो, सब धर्मको मूल हो वेद। त यहाँ वेद नै भन्दैछ यो जीवन अमूल्य छ, यसलाई जान। त्यसैले उठ जाग उत्तिष्ठत जाग्रत प्राप्य वरान निबोधत, कठोपनिषद 1.3.14। उठ जाग तत्व वेत्ता कहाँ जाऊ, तत्व जान म को हूं, कहाँ बाट आए, कहाँ जानू छ, त्यसको लक्ष्य के हो यो जान, ढिला न गर तुरंत जान। न जाने को कारण हामी लापरवाही गर्छौं, यसको मूल्य न जाने को कारण। त्यसैले काग भूषुण्डी जीले गरुड़ जी को प्रश्न में उत्तर दिए न

0: यही मानव देह समान अमूल्य देह अरु छैन सब याचना गर्दछन् याचना अरे जुन चीज दुर्लभ छ त्यसैको लागि त याचना गर्छन् यह यो शरीर सरल तरिकाले उपलब्ध छ त्यसैले हामी मूल्य बुझ्दैनौ त्यसैले महापुरुषहरू भगवान इत्यादि कोही ज्ञानी बन्छन् कोही अज्ञानी बन्छन् प्रश्न गर्छन् जवाब दिन्छन् शास्त्र बन्छ हामीलाई सम्झाउनको लागि त रामायणद्वारा मैले सिद्ध गरे मानव देह सब चाहन्छन् जीव चराचर याचित दुर्लभम मानुषम जन्म प्रार्थ्यते त्रिदशैरपि तीनै लोकमा तीनै कालमा रहेका जीवात्माहरू प्रार्थना गर्छन् कीट पतंग इत्यादि त गर्छन् नै स्वर्गका देवी देवता पनि प्रार्थना गर्छन् यो देह प्राप्ति हेतु जबकि हामी इदम् इन्द्राय नमः स्वाहा इन्द्रादिको यज्ञ यज्ञादि गर्छौ देवतालाई सुखी पार्न खुशी पार्न ताकि हामीलाई स्वर्ग प्राप्ति होस् हामी चाहन्छौ स्वर्ग तर स्वर्गका देवी देवता हाम्रो शरीर चाहन्छन् हेर्नु आश्चर्य जबकि हाम्रो शरीर के हो गन्दगीको नवद्वार हर समय गन्दगी निस्किन्छ यहाँबाट मल मूत्रादिक देवताहरूको शरीर तेजस शरीर मैले बताए शरीर का प्रकार नौ प्रकार का शरीर हुन्छन् अधम शरीर उत्तम शरीर दृष्टि शरीर इत्यादि त छैठौ नंबर में पर्छ देवता को शरीर तेजस शरीर अरे संसार में पनि एक क्लास में पढ़ने बच्चा र छ क्लास में पढ़ने बच्चा को बीच में तो धेरै फरक हुन्छ कहाँ छ क्लास में पढ़ने कहाँ एक क्लास में तो छ क्लास को बच्चा यो चाहन्दैन कि मेरो डिमोशन होस् म फेल हुँ एक क्लास में पुगू यो तो कोई चाहन्दैन तपाईहरु कर्मचारी हुनुहोला छैठौं तह को पिउन को तह में झर्न तो कोई चाहन्दैन यदि माथि हाकिम भइसक्या छ भने तर यहाँ हेर्न छैठौं तह का शरीरधारी देवता पनि पहिलो तह को मानव देह चाहन्छन् यो आश्चर्य किन आखिर त्यस्तो के विशेषता छ यो मानव देहमा त मैले तपाईहरूलाई बताए यो मानव देहमा त्यो विशेषता छ यसले जे चाह्यो त्यो प्राप्त गर्न सक्छ किनकि यो कर्म योनि हो कर्म योनि बाकी 84 लाख प्रकारका जति शरीर छन् अरू सब भोग योनि हो भोग्न मात्र पाइन्छ त्यहाँ कमाई गर्न पाइँदैन केवल कमाको खर्च गर्न पाइन्छ त यो कमाई गर्ने शरीर हो जे चाह्यो हामी प्राप्त गर्न सक्छौ चाहे नरक चाहौ स्वर्ग चाहौ मुक्ति चाहौ यासम्म कि भगवानलाई गुलाम बनाउन सकिन्छ सूरदास आदिले बनाए मैले उदाहरण प्रस्तुत गरे यो कमाल छ मानव देहमा जुन देवताहरूले पनि गर्न सक्दैनन् त्यो चीज यही मृत्यु लोकमा हुन सक्छ र यही मानव देहमा नै हुन सक्छ त्यसैले देवताहरू पनि मानव देह नै चाहन्छन् यो निष्कर्ष ठिक तर यो मानव देह यति महत्वपूर्ण हुँदा हुँदै पनि यसमा एक भयानक खतरा छ मैले बताए के खतरा छ
1: आदरणीय श्रोताहरू रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला श्रोताहरू तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ यसका लागि सम्पर्क सूत्र 98 5 60 35 806 र 98 4 60 24 162 हस्त आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 MHz मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
1: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 3 गते बुधबार, ईस्वी सम्वत अगस्त 19 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण शुक्ल पक्ष चलिरहेको छ। आज श्रावण शुक्ल पक्षको सप्तमी तिथि साँझमा 8:31 त्यसपछि अष्टमी तिथि लाग्नेछ। नक्षत्रमा स्वाति बिहानमा 9:18 त्यसपछि विशाखा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शुभ 3:11 त्यसपछि वर्म योग लाग्नेछ। कर्णमा गह्र अहोरात्र रहनेछ। आनन्दादि योगमा आज धुम्र योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिन मान 32:30 अर्थात 13:26 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:37 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:38 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 11:52 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 10:30 रहेको छ। आज तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस र विश्व फोटोग्राफी दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि निमित्तहरूको लागि आज चन्द्रमाको प्रभावले साझेदारीका काममा नयाँ गति आउनेछ। व्यापारिक भेटघाटबाट फाइदा उठाउन सक्नुहुनेछ। जीवनसाथीको साथले महत्वपूर्ण काम सहज बन्नेछ। सामाजिक दायरामा नयाँ सम्बन्ध जोडिन सक्नेछ। रोकिएको रकम हात लाग्ने सम्भावना रहनेछ। यात्राको क्रममा लाभदायक सम्पर्क बन्न सक्नेछ। अरूको सुझाव सुनेर अघि बढ्दा निर्णय अझ प्रभावकारी बन्नेछ। तुलसीदास जयन्तीमा राम भक्तिको साधना गर्दा तपाईँको आत्मबल बढ्नेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि निमित्तका लागि आज गोप्य विषयमा चनाखो हुनुपर्ने दिन रहेको छ। अचानक आउन सक्ने आर्थिक भारले योजना प्रभावित पार्न सक्छ। कार्यालयमा कामको चाप बढ्नेछ। सहकर्मीको व्यवहारलाई लिएर असन्तुष्टि पैदा हुन सक्छ। स्वास्थ्यमा थकान महसुस हुनेछ। विश्राम गर्नु उचित हुनेछ। कागजी काममा हताशेर गर्नु अघि विवरण राम्रोसँग चेक जाँच गर्नुहोला। अन्जान व्यक्तिको आश्वासनमा भर नपर्नुहोला। ध्यान तथा आध्यात्मिक चिन्तनले मनलाई स्थिर बनाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिको लागि आज भाग्यको बलियो साथ मिल्ने दिन रहेको छ। उच्च शिक्षा सम्बन्धी परास्य सकारात्मक दिशा लिनेछ। गुरु तथा ज्येष्ठ व्यक्तिबाट उपयोगी सल्लाह प्राप्त हुनेछ। टाढाबाट आएको समाचारले उत्साह जगाउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ ठाउँको भ्रमणले ज्ञान र अनुभव बढाउनेछ। कानूनी तथा प्रशासनिक प्रक्रियामा प्रगति हुनेछ। सूचना तथा ज्ञानसँग जोडिएका काममा विशेष उपलब्धि हासिल हुनेछ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज कार्यक्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ। जिम्मेवारी बढे पनि त्यसलाई कुशलतापूर्वक सम्हाल्न सक्नुहुनेछ। वरिष्ठ व्यक्तिको विश्वास जित्न तपाईँ सफल हुनुहुनेछ। व्यवसायमा नयाँ योजना अघि सार्न सकिनेछ। प्रतिष्ठासँग सम्बन्धित विषयमा सकारात्मक समाचार आउनेछ। आय बढाउने बाटो पहिल्याउन सकिनेछ।